0: Oh, yeah.
1: छाछा कुबरको सबैभन्दा सुरुमा बागमती र गण्डकी प्रदेश लगायतका प्रदेशका विभिन्न स्थानमा रातिदेखि नै भारी वर्षा भइरहेको प्रसङ्ग पछिल्लो छ घण्टामा गण्डकी र बागमती प्रदेशका केही स्थानमा खतराको तह पार हुने गरी अति नै ठूलो पानी परेको छ। मौसम पूर्वानुमान महासंघका अनुसार छ घण्टामा सबैभन्दा धेरै पानी बागमतीको भारी कल्याणपुर क्षेत्रमा 140.4 मिलिमिटर वर्षा भएको छ।

सीआईएफ सँग कुराकानी गर्दै बाढी प्रबन्धन शाखाका प्रमुख विनोद

Saya tidak bisa berusaha untuk

0: नेटवर्क सेयरिङ मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बजारमा उपभोगी वस्तुको अभाव नेपाली बाली उत्पादनमा स्थानीय तहको प्रयास
1: भइरहेछ हाम्रा लागि त्यो फाँटलाई बचाएर सकेसम्म धेरै कृषि योग्य बनाउनु पाए हुन्थ्यो भन्नेमा हामी लागिरहेका छौँ।
0: यस वर्षपछि हेटोडामा मासु जाँच ऐन कार्यान्वयन हुँदै जग्गा अधिग्रहणको अधिकार प्रदेशलाई स्थानीय पहाडा किन्न कानून ल्याइँदै सेयर कारोबारमा बैङ्कलाई कुकुर नीति लगायतका खबर बाँकी छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
2: कार्यक्रममा क्षेत्रमा मरेका पशुहरू स्थापन र घाइते पशुको उपचार चुनौती हुन भएको छ। यस्तो अवस्थामा किसानले के गर्ने?
0: मरेका पशु पक्षीबाट रोग फैलिन सक्ने हुँदा पानीको स्रोत भन्दा केही टाढा गहिरो खाडल खनिकाहरू पर्छ। यसरी गाडा निसंक्रमणका लागि चुनाव

छ। यसै पत्रमा छापिएको अर्को खबर पनि रहेको छ, नयाँ पत्रिका दैनिकी मोरङका आयोजनाको लज्जा स्पद प्रगति शीर्षकमा पवन तिमल सिन्हाले लेख्नु भएको, चौबिस मध्ये दस आयोजनाको प्रगति 20% भन्दा कम छ, वर्षभरिमा 1% पनि काम हुन

विष्णु भट्टभद्रबाट लेख्नु भएको खबर पनि छापिएको छ। कार्यक्रमहरू दैनिकमा भने साढे दुई दशकदेखि त्रिभुवन विमानस्थलमा भारतीय सुरक्षा जाँच किन छ शीर्षकमा राज्यका राहुलले लेख्नु भएको हो। नववर्ष 2056 इन्डियन एयरलाइन्सको IC-814 विमान हाइजाक भएपछि नेपालमा 5 महिना भारतीय उडान स्थगित भएको थियो। विक्रम सिंह 2057 भने भारतले सुरक्षा जाँच सुरु गर्यो तर नेपालका सरकारी निकायसँग यसबारे जवाब नरहेको उल्लेख गरिएको छ। मानिना प्रतिस्थापित झैको कष्ट त्रिपाल चुहियो ओछ्यान भिज्यो।

संत्यान को क्रिकेट फेडरेशन म्यानेजर को रूपमा पनि कार्यरत हुनुहुन्थ्यो। अनि बताउनुभयो कि यो तपाईँलाई 3800 सम्मका रनिङ स्किल्स नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। असो 14 गतिदेखि खेल सुरु हुनेछ। त्यो तपाईँ छ कुन जग्गाको स्थित कुमा आधारभूत विद्यालयको खेल मैदान।

बैठकमा भारी वर्षापछि 50 जनामा विपद घोषणा र विश्व एसियन खेलकुद अन्तर्गत पुरुष क्रिकेटको क्वार्टर फाइनलमा नेपालले श्रीलङ्कासँग पछि खेल्ने साझा खबरमा कार्टुन कार्टुन हामी राजेश महान्धारले बनाउनु भएको कार्टुन लिएका छौँ। गर्न खोजिएको छ नेकपा एमाले भित्रको सुरुवाती विवाद र पछि

0: जना नेताहरूले मुख लगाएर त्यहाँ पार गर्दैछन्, अगाडि बढ्न खोज्दैछन्। अध्यक्ष ओली जस्ता देख्ने व्यक्ति केही भन्दैछन्, माथि यस्तो लेखिएको छ, आत्मआलोचना त मैले होइन कङ्ग्रेस अब तपाईँहरूले गर्नुपर्ने हो। तयार
1: धन्यवाद।

स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा केन्द्रीय राजहरूको उन्नतिको वितरण गर्ने कार्यक्रम भएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश

Thank you.

Thank you.

সবাই

Thank you.

ஆசிரம் கேள்வி பாடசக்தி சிவராஜ் சிவராஜ்

Cristo pan, consola, nuestra

Thank you.

Thank you.

Thank you.

Thank you.

Thank you.

ఉపయోగంగా మరి కారు

Σα

Grazie.

0: मैले हराइसक्नु भयो आजको लाइफस्टाइलको छलफल सुरु गरौँ न त आज हामी पहिलो चालु कुटुम्बको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ
1: हेर्नुहोस् बिरालो सुक्खा जमिनमा पानी नसाउने जमिन भोकको फुलले धाँदा पानी वा कहिले फाटेको छ भने धाँदा कराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
0: ल पहिरोका पनि लक्षण भन्छन् न भनेको हामीले त पहिरो ईश्वरको लिलाको सम्झेको त सचेतमा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है
1: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट तत्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिँदैन
1: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने सङ्केत देख्यो भने तुरन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
0: घरका सरसामान निकाल्नु पर्यो त्यत्तिकै हिँडिहाल्न मिलेन
1: यस्तो गल्तीले झुक्केर पनि गर्नु हुँदैन घरका सरसामान निकालेतर्फ लानु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अन्न गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान पनि जान सक्छ
0: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यानै नभए के धन
2: प्रभाव एफएमद्वारा जमिनको जारी सन्देश

जानकारी।

आफ्ना पीडन घर र सम्पत्तिको भएका छन् भने कतिपय परिवार अहिले पनि विस्थापन र त्यसपछिको कठिन अवस्थासँग जुटिरहेका छन्। बर्फियाका धेरै समुदायका लागि पनि बाढीको जोखिम नयाँ होइन। बाढी आएपछि सुरक्षित ठाउँमा पुग्नु सबैभन्दा पहिलो आवश्यकता हो।

48, 91, 88 हो

ਵਿੱਚ ਮਨ

Tabii ki.

Thank you.

Yeah,

Thank you.

Fatima.

his ID stuck easy.

Gracias.

लिएका छन्। नवजीवन संस्थाले पछि बाजार प्लानको कारणमा मुख्य स्कुल उत्तरमा लिएका छन्।

Y se aclaró que los emojis, hasta digo la fe,

Andrea Sanzi.

उसने एक राष्ट्रीय विपद जोखिम में

गर्नाले र यता अवरोध छोटी छोटी खोज्नाको छ पानी कहाँ पर्न पर्छ बैठक तथा दोकानको जोखिम गर्न पर्छ र यता त्यो क्षेत्रको वासिन्दाको सुरक्षित ठाउँमा रह अर्जिकता लगातारको पानीको कारण देशको नैमिक राजमार्ग तथा ग्रामीण सड़क समेत प्रभावित हुनको अत्यावश्यक कामबारी यात्रा निकेर पर्यटकहरू पर्न आवश्यक सतर्कता अपनाए अर्जिका हुँदा एउटा मौसम विज्ञान विभागका अनुसार कुमार 12 गते पानी र प्रणाली क्रमशः कमजोर भित्र लिएर मौसम सुधार हुन अनुमान दिएर कुमार 12 गते बसमा आंशिक बत्ती र नगर हिमाली तथा पहाड़ी विभागका जति ठाउँमा मध्य गर्जना वार्षिकको मध्यम पानी पर्न सम्भावना रहँदा पहाड़ीको एक दुई ठाउँमा पानी पहाड़ी विभागको एक दुई ठाउँमा पनि मध्यम वर्षा हुन र हिमपात गर्दै भइसक्ने सम्भावना रहेका यसमा कुवा तेह्र गतिसम्म मौसममा ठप सुधार भेटिँदैन अनुमान

0: अमेरिकाना जनफूल तथा डिब्बाका खानामा सोडियम धेरै गुणे हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निद्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिनो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ। सुखमय जीवन बिताउँ।
2: रेडियो पूर्वाधार एफएमद्वारा जनहितमा जाने सन्देश।

0: रेडियो गुरुबाबा एफएम द्वारा संगीत बजा रही संदेश।
1: सफल उपचार गरिरहेको छु र मसँग

Thank you.

0: साथीको दबाबमा होइन आफ्नो सपनाको पक्ष निर्णय गरौं तर पनि खुल्ला कुरा गरौं समाधान लागू पदार्थ होइन लागू पदार्थबाट टाढा बसौं स्वस्थ र उज्यालो भविष्य रोजौं
1: रेडियो गुम्बा एफएमद्वारा सन्देश

0: माया मित्रता शरीर सम्बन्ध सुरक्षा राख्नु निर्णयका कुरा बुझौ सुनौ अनि खुलेर कुरा गरौ खुलेर सुनौ खुलेर सुनौ
1: बीबीसी मिडिया एक्सनको सहयोगमा रेडियो जनता र रेडियो

Ich kann nicht mehr.

Ich habe eine Frage.

0: भर्तीमा ट्राफिक नियम उल्लंघन गर्नमा 37,903 सवारी साधारणमा कार्यवाही तरिका 2,79,17,500 रुपियाँ राजस्व संकलन गर्दा जिल्ला ट्राफिक प्रहरी कार्यालय भर्तीय प्रहरी अनुसार सवारी दुर्घटना निगर तथा सड़क अनुशासन कायम गराई जिल्ला प्रहरी नियमित तथा छड्के क्रममा ट्रक ट्र्याक्टर जीप कार भ्यान बस मोटरसाइकल तथा टेम्पो अटो खोल्न कार्यवाही गर्दको चालु आर्थिक वर्ष 2083/84 भदौसम्म 931 सवारी साधनहरू कार्यवाही गरेका 7,59,500 रुपियाँ राजस्व संकलन विभागको शेखर आर्थिक वर्ष 2082/83 6,667 सवारी साधनमा 55,76,500 रुपियाँ 2081/82 12,635 सवारी साधनमा 93,67,500 रुपियाँ 2080/81 18,081 सवारी साधनमा 1,12,14,500 रुपियाँ राजस्व संकलन विभाग जिल्ला ट्राफिक प्रहरी कार्यालय चलेकोमा जिल्ला ट्राफिक प्रहरी कार्यालयको प्रमुख प्रहरी निरीक्षक सन्दीप देवासी ट्राफिक नियम उल्लङ्घन गर्न चालक नियमित तथा छड्के चेक जाँच क्रममा कारण अनुसार जरिवाना गर्न जानकारी दिनुभएको छ। लगातार पर्वत बारिसँग अहिले परीक्षा प्रक्रियाका कारण लुम्बिनी प्रदेशका 5 जिल्लामा धारा 18 खण्ड अवरुद्ध भएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको टोल आज उहाँले धारा गर्दैछन्। पनि पर्वत विवरण अनुसार लुम्बिनी पश्चात पर्वतका 5 प्युठान र 3 रोडपाका डेङ्गो खाँचीका 1 सडक खण्ड अवरुद्ध भएको कुर्मीमा प्रहरी गण्डकी करिडोर सहित टाक्सा मदन भण्डारी स्याहेक राजमार्ग तनखास रिडी ओ रिडी बामी टाक्सा सडक खण्डका मेरमेली ठाउँमा पहिरोका कारण बन्दबार पाटमा रामपुर अन्च्याउ रानी गण्डकी करिडोर सिद्धार्थ राजमार्ग फुटबल पोखरा सडक खण्डको रामपुर इक्वल डाँडा सडक अवरुद्ध रहनबाद कोसेगर प्युठान बागमुला बहाने बहाने खमाको फारुबान प्युठान सडक खण्ड मनोहर बाथुर बर्मा सहित मार्गको खुरानी खुलेरी सडक खण्ड तथा अर्घाखाँचीमा कुलसिङ्गे अर्घाखाँची सडक खण्ड अवरुद्ध रगत प्रणाली चलेमा कुछ ठाउँमा सडक खोल्न प्रयास भइसके। लगातार पर्वत पानीले तत्काल यातायात सञ्चालनमा कठिनाई विलक प्रभावित भइरहँदा
1: लगातार पर्वत पानी तथा महिला भइरहेको पहिरोको कारण त्यहाँ 12 जनाको ज्यान गएका। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार 5/34 जनवरी बटेका 6 जनाको ज्यान गइरहेको गतिशील हालसम्म गइरहेको पहिरो ओ लगातार पर्वत पानीका कारण ज्यान गएको संख्या 12 पुग्न प्राधिकरणका प्रवक्ता शान्ति मुहार चानको जनपाटी उहाँको अनुसार 7 जना सम्पर्क भिन्नहरूबाट अर्थ 1 जना भालुको बागलुङमा 4 ओ ब्याङ्कमा 2 ठोकाइकर्ताबाट भिन्नको संख्या 7 पुग्नको मौसम पूर्वानुमान महाशाखा आयु तथा सम्भाव्य जोखिम मध्य पूर्वानुमान गर्दा प्राधिकरण उप आधारमा तयारी गरेर उहाँ कार्यहरूमा जोखिमका आधारमा रेड एम्बर ओ येल्लो अलर्ट हुने क्षेत्र पहिचान गर्दै स्थानीय प्रशासन सुरक्षा निकाय तथा स्थानीय तहमा पूर्व तयारी उद्धारका लागि टोली परिचालन गरिरहेको उहाँ बताउनुभयो। विशेष गरी हिमाली क्षेत्रमा कडा पानी पर्नका सँग हिमपातका सम्भावना नेपालबाट पर्यटक तथा छोटो सूचना जारी गर्न महाकालबाट जोखिमलाई ध्यानमा लिएर सदरपुर जिल्लाको प्रमुख जिल्लाधिकारी प्रमुख पहाडी प्रमुख स्थानीय तहका प्रमुख तथा विपद प्रतिकारले महात्मा अग्र निकायपछि निरन्तर सूचना आदान प्रदान भेटेर उहाँ बताइरहे।
0: राष्ट्रिय समाचारसँग हाम्रा सन्देशका समय भइलागल पाठमा सन्देश हुँदै नसे पहिला मुख्य सन्देश थियो। वर्ध्या निरन्तर तीन दिन से प्रडक्ट पालिएको आधी पोखाका कारण पाकलगत धान क्षेत्रमा प्रदर्प आज किसान प्राची पर्न अवस्थामा यसबाट पर्याप्त प्रदर्प पानीसँग अहिरत पैसा उपयोगको कारण ग्यास पर

Thank you.

Yeah.

Thank you.

0: Daddy Sundays.
1: Sandy's.

0: परिवर्तन घर र सम्पत्ति गुमाएका छन् भने कतिपय परिवार कहिले पनि विस्थापन र त्यसपछिको कठिन अवस्थासँग जुझिरहेका छन्। भत्केका धेरै समुदायका लागि पनि गाडीको जोखिम नै होइन, बाढी आएपछि सुरक्षित ठाउँमा पुग्न सबैभन्दा पहिलो आवश्यकता हो। तर सुरक्षित ठाउँमा पुगेपछि पनि केही कुरा ख्याल गर्न जरुरी हुन्छ। एउटै ठाउँमा धेरै मानिस बसिरहेका हुन सक्छन्, लुगा फेर्ने छुट्टै ठाउँ नहुन सक्छ, शौचालय अधिकारमा वा अध्ययार हुन सक्छ, वरिपरि जिम्मेदारीका र अपरिचित दुवै मानिस हुन सक्छन्। नमस्कार साथीहरू, म हुँ मिनी अनि यो हो मायाको टोल फ्री नम्बर। आज हामी कुरा गर्दैछौ बाढी वा विस्थापनको बेला आफ्नो शरीर गोपनीयता र व्यक्तिगत सुरक्षाको ख्याल कसरी राख्ने। पहिले आफ्नो साथीहरूका कुरा सुनौ है।
1: बाढी पहिलो आएको बेला त अब असुरक्षित ठाउँमा त हामीले अब छोड्न जानै पर्छ आफ्नो स्थललाई। अब शौचालयहरू पर्याप्त मात्रामा हुँदैनन्, धेरै मान्छेहरूसँग आफूले कसरी त्यहाँ सामाजिकीकरण हुने त्योसँग घुलमिल हुनुपर्छ। अनि त्यसपछि गएर अरू त्यहाँ चाहिँ त्यहाँका मानिसहरूसँग बसोबास गर्ने भयो, त्यहाँको सरसफाइदेखि लिएर भयो, खानपानहरू भयो, लत्ता कपडाहरू सबै आफूले नै गर्नुपर्छ। त्यहीमा चाहिँ साबुन स्याम्पू भयो, अनि महिलावरी भएको प्याडहरू भयो, त्यो चाहिँ राख्नुपर्छ भन्ने

0: সে যে কলকাতালিকা মেয়ে ছোনার এখানে ফটো দেখেছেন না
1: Thank you.

0: Namaste. Bye-bye.
1: You're welcome. BBC Media Action Club.

0: it's become the Dokurovia, your timely summer
1: आफ्ना खाता सुरक्षित राख्नुहोस् र कुनै चिन्ता लागेका तुरन्त नजिकैको

good enough money.

来的病，你算算他高不幸福，急

0: आसपास कि वो सामुदायिक सूचना नेटवर्क CIN
1: પ્રતિકૃષિ તો બિનાશકારી પાણીકુ પરિણામે દેશના વિવિધ ક્ષેત્રના પાણી પરિવહન ડુબાયેલી સ્થિતિ પુરાયેકો છ ભૌતિક પૂર્વાધારો ધીરે નષ્ટ ભરતા છન અબ ભૌતિક પૂર્વાધારો નિર્માણમાં વિશેષ ધ્યાન દેવું પડશે ભણી પાક ફેરી શીખેકો છ અબ પીડિતકો ઉદ્ધાર લાભકા લાગી દિલ્હી સરકાર સરકારે કામ કરવું પડશે એટલે અવતારા પ્રધાર પણ કસરી મિલ્દૈન યો અખેર સમયમાં સમય મિલ્નું પ્રતિબંધ છૈન અબ ખબર સંતોષી રહ્યા
2: देशका विभिन्न स्थानमा पछिल्लो चार दिनमा बाढी पहिरो तथा डुबान लगायत विपत्ति घटनामा पनि 14 जनाको मृत्यु भएको छ। विपत्ति कार्य शाखा प्रमुख राम बहादुर केसीका अनुसार विपत्ता परि गण्डकी प्रदेशमा सबैभन्दा धेरै 5 जनाको मृत्यु भएको छ। यस्तै लुम्बिनीमा 4, बागमतीमा 3, कर्णालीमा 1 र मधेस प्रदेशमा 1 जनाको मृत्यु भएको छ। विपत्ता घटनामा पनि 4 जना घाइते भएका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। 8 गतेदेखि 11 गतेसम्म अहिलेको बाढीले मानवीय क्षति हुनुका साथै भौतिक संरचनामा पनि क्षति पुगेको शाखा प्रमुख राम बहादुर केसीले सीआईएनलाई बताउनुभयो। पहिरोमा परेर व्यक्तिमा मात्रै 4 जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न ठाउँमा व्यापक भौतिक तथा मानवीय क्षति भएको प्रहरीले जनाएको छ। बाढी पहिरोका कारण घरहरू भत्किएका छन् भने 4 जनाको मृत्यु भइसकेको छ। उनीहरूको शव फेला परेको र थप 4 जना बेपत्ता रहेको प्रहरी प्रमुख राजन कार्कीले जानकारी दिनुभयो। बागलुङको निसेखोला गाउँपालिका 3 आज बिहान डिस्को खस्दा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। यस अवधिमा बाढी पहिरो तथा डुबानमा परेका 1,284 जनाको उद्धार गरिएको छ। प्रहरीका अनुसार जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुगेका धार माल निकालेर सुरक्षित गर्ने काम भइरहेको छ। यसका लागि अन्य सुरक्षा निकाय र स्थानीय प्रशासनले समन्वय गरी उद्धार तथा राहत कार्यलाई निरन्तरता दिएको प्रवक्ता काफले बताउनुभएको छ। मनङको नार्पा भूमि गाउँपालिका 5 स्थित हिमलुङ हिमालमा हिम पहिरोमा पनि बेपत्ता भएका 10 जना मध्ये 2 जनाको शव फेला परेको छ। मनङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद पौडेलका अनुसार उद्धार टोलीले हेलिकप्टर मार्फत 2 जनाको शव चाँगी ल्याएको हो। अठार भइसकेकाले थप खोजी तथा उद्धार सम्भव नभएको उहाँले बताउनुभयो।
3: जिल्लाको सीमा क्षेत्रमा पर्ने मिनी वन क्षेत्र जुन चाहिँ मुगुको कारण
2: यतिसम्ममा हिमरुङ हिमालतर्फ हिम पहिरो र ठाडाको खोलामा बाढी आएपछि जिल्लाको जनजीवन प्रभावित भएको छ। विजय जिल्ला संचार नेटवर्कमा समेत समस्या देखिएको उहाँले बताउनु भएको छ। यसैबीच हिमरुङ हिमालतर्फ गएका अन्य 10 जना पनि सम्पर्कमा आएको र उनीहरूलाई सुरक्षित स्थानमा राख्ने काम गरिएको जानकारी प्राप्त भएको उहाँले बताउनुभयो। उहाँको चम्केकी गाउँपालिका 2 स्थित बाघे ढुङ्गा सामुदायिक वनमा जडीबुटी संकलन गर्न पुगेका मुहुका 1 युवकको हिउँमा परेर मृत्यु भएको छ भने 9 जना सम्पर्कविहीन भएका छन्। मृत्यु हुनेमा मुकुको मुकुम कामा रोङ गाउँपालिका 9 पापुका 22 वर्षीय गणेश बुढा रहेको जिल्ला प्रहरी कार्यालय मुकुका देशी र विराटले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार पापुका बल बहादुर बुढा, प्रकाश बुढा, ललितचन्द बडवाल, जय बहादुर बडवाल र अखिल बहादुर रोकाया तथा झाइलका जय बहादुर रोकाया, वीरबहादुर रेड्डी, प्रेम रोकाया र पवन रोकाया सम्पर्कविहीन छन्। घटनास्थल उच्च हिमाली क्षेत्रमा पर्ने र भारी हिमपात भएकाले खोजी तथा उद्धारमा कठिनाई भइरहेको प्रहरीले जनाएको छ। सम्पर्कविहीनहरूको खोजीका लागि मुगु र हुम्ला दुवैतर्फबाट प्रहरी टोली परिचालन गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी प्रसन्न राज अधिकारीले बताउनुभयो।
3: यो हाम्रो मुगु जिल्लाको सीमा क्षेत्रमा पर्ने मिनी वन क्षेत्र जुन चाहिँ मुगुको कारण हुमलातर्फ चम्सेरी गाउँपालिका वडा नम्बर 2 अन्तर्गत मिनी क्षेत्रमा चाहिँ जडीबुटी संकलनको लागि चाहिँ एउटा 13
2: तात्विक रूप मानसिक रूपमा थुनिएको छ। नदीको बहाव रोकेपछि मसन्दी र खट्टे खोला मिसिएर ताल बनेको छ। नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रमा जोखिम बढेको छ। स्थानीय प्रशासनले घटनास्थलको अवस्थाबारे निगरानी गरिरहेको सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। कालीमण्डलीको बाढीले पर्वतको जनजाति गाउँपालिका 8 फर्सेमा ठूलो क्षति पुर्याएको छ। नदीको कटाउले 67 घर पूर्ण रूपमा बुझेका छन् भने थप 23 घर उच्च जोखिममा परेका छन्। स्थानीय प्रशासनका अनुसार स्थानीयले भारी वर्षाको पूर्व सूचना पाएपछि घर छाडेर सुरक्षित स्थानमा गएकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको हो। प्रभावितहरू आफन्त र छिमेकीको घरमा आश्रय लिएर बसेका छन्। यसैबीच बाढीका कारण नवलप्रासी क्षेत्रमा मात्रै 1,100 भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा स्थानान्तर गरिएको छ। उतापछि सुरक्षित स्थानमा राखिएका नागरिकका लागि स्थानीय तह जिल्ला प्रशासन र राज्य सरकारको सहयोगमा खाना तथा आवश्यक सामग्रीको व्यवस्था गरिएको छ। नदीमा उद्धारका लागि एउटा हेलिकप्टर परिचालन गरिएको छ। प्राधिकरणले नदीको बहाव अझै बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आग्रह गरेको छ। तराईका विभिन्न जिल्लामा हावाहुरी र लगातारको वर्षाले धान बारीमा क्षति पुर्याएको छ।

Bartimayo Esparza Tepes, Azar, Panjetín, Hitorma, Barqueta, Lupe, Gosa, Bosom, Kurbama, Nasakale, Bosom, Sudarna, Ayas, Mamá, Kisama, Tarno, Tarna, Akla, Barigosa, Barsa, Noro, Ito, Hata, Gari, Barigata, Tauce, Tihuna, Sakso, Bosom, Kuri, Pasimata, Tanta, Tira, Tuteoni, Gusena, Banana, Kisama, Akla, Barubayo. अभिनव प्रशासन कारण ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध गरेको प्रतिक्रिया राजमार्ग अन्तर्गत मालिकको मुभिङ सडक खण्ड खुलाउन पशुका डोजर तथा स्थापित परिचालन गरिएको छ। विपद व्यवस्थापन टोली तथा सडक डिभिजन कार्यालयको समन्वयमा हेतु र ढुङ्गा माटो बन्साएर सडक खुलाउने काम गरिएको हो। आज राति सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम मित्र सुन्दाविचारले त्यसका अन्य स्थानको मौसम खुले पनि सुदूरपश्चिम सहित देशका विभिन्न प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना रहेको बताउनुभयो। सो क्षेत्रमा यातायात बन्द गरिएको छ।

0: получен под дейност. Режим за вас в стационари, за тъцара по раме, до къде на полимата за.
1: И горе ранца, това пани аба благодаря, пани пана пана тълна сапсора, да?
0: Ой, се сапсо! Иска най-ги горна пани, фалфул, фалгари, дар, онда, чевара, мисая, хаза пана на сапин цвети. Если ли корбек на такая рыбанье, пани пули ранца, не.
2: Гидеон уже замфуглали не сайтором. Усилу казалай, пусандром. विद्यालय वरीपरि जनपुर बिक्री होने का दिल्ली को निगरानी करो हम सब प्रयास के बाल बालिका को स्वस्थ सुरक्षित बनाना
1: सकता
2: इंटरनेशनल नेपाल प्रमुख अपराध की अभियान
3: सामाजिक सामुदायिक सूचना नेटवर्क सीआईएन
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मेरी जुली नेपाली सुशीला श्रेष्ठबाट
1: वायुमा विपदको समयमा बालबच्चालाई पछिल्लो खानाको चाडमै नमिलाउँदा पछि स्वास्थ्यमा समस्या हुन सक्ने चिकित्सकहरूको भनाइ छ। नजिकै रहेको स्वास्थ्य संस्थामा लगेर आफ्नो बच्चाको पोषण जाँच गराउन सक्नुहुन्छ। पोषण अधिकृत बिन्दु फोन पाँच वटा जुन प्रभावित जिल्लाहरू छ त्यसको फोन एउटा पालिकामा पोषण लेखाजोखा गरिरहेको छ। त्यसमा सामान्य भाषामा स्क्रिनिङ गर्ने भनेर भनिन्छ। त्यसमा चाहिँ छ महिनादेखि उनसाठी महिनाका बालबालिकाहरूको हाइट टोल लिन्छ होइन अर्को चाहिँ मिडिल अफ उहाँहरू मेजरमेन्ट गर्ने भन्ने हुन्छ। र यसको मुख्य उद्देश्य भनेको चाहिँ यदि कुनै कुपोषित बालबालिका छ भने समयमै परिचालन गर्न सकौँ भन्ने हो। अहिले हामीले प्रभावित क्षेत्रमा नेपाल सरकारले समुदाय स्तरमै गरेर स्क्रिनिङ गरिरहेको छ। त्यसको लागि चाहिँ यहाँहरूलाई तपाईँहरू आउँछै बालबालिका लिएर यो ठाउँमा आउनुहोस् भन्ने सूचना हामीहरूलाई आइसकेको पनि छ होला। यदि आएको छैन भने यहाँले महिला समुदाय स्वास्थ्य सुनिश्चितलाई आफ्नो जिम्मेको स्वास्थ्यकर्मीलाई सोधेर जान सक्नुहुन्छ। यदि त्यहाँनिर चाहिँ स्क्रिनिङ भइसकेको अलरेडी मेरो बच्चा छुटिसक्यो भन्ने छ भने पनि यहाँले महिला समुदाय स्वास्थ्य सुनिश्चितता मार्फत फेरि स्क्रिनिङ गरेर लिएर जान सक्नुहुन्छ। नेपाल सरकारले चाहिँ कुपोषित बालबालिकाहरूको लागि निशुल्क रूपमा उपचार पनि गर्दै आइरहेको छ। त्यही भएको भएर अहिले यो जोखिमको अवस्था छ। यसले पनि अहिले कुपोषणको समस्या एकदमै बढिरहेको छ। त्यसमा पनि अब खानपानको कारणले गर्दा होस् होइन आमाको दुःख नभएर होस् यो कुपोषण हुने जोखिम बढेर गएको छ नि त। त्यही भएर कसैले पनि होइन यो बेलामा आफ्नो बच्चालाई चाहिँ स्क्रिनिङ गराउनुबाट नसुटाउनु होला। बालबच्चामा समयमै पोषण जाँच गराउँदा कुपोषणका लक्षण देखिए चिट्ठी उपचार गराउन सजिलो हुने बताउँदै हुनुहुन्थ्यो स्वास्थ्य सेवा विभागका पोषण अधिकृत बिन्दु पुन। प्रतिनिधि मानिसको तत्कालै विश्वास नगर्न प्रहरीको सुझाव छ। सहयोग र उद्धार भन्ने बाहनामा कतिपय मानिसहरू समस्यामा पर्न सक्ने नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेको भनाइ छ।
4: जनप्रतिनिधिको जनप्रतिनिधिहरूसँग सहयोग गर्न सक्नुहुन्छ। हाम्रो महिला प्रहरी कर्मचारीमा हामीले केही पनि सहयोग हराएका छौँ भारतले हाम्रो ती कुराहरू सेयर गर्न सक्नुहुन्छ। तुरुन्तै यस नमान्नुहोस् उहाँहरूसँग अति नजिकिनुहोस् उहाँहरूका कुराले सुने पनि ती कुराहरूलाई तलतिर भला हुनुहोस् उहाँले नभन्नुहोसै भनेर चाहिँ फल सेयर गर्नुहोस् किनभने त्यो नभन्नुहोसै त्यो भन्नुहुने नै भनेपछि झन् उहाँ चाहिँ तलत गतिविधि गर्दै हुन्छ भन्ने बुझिन्छ। फोनहरू दिने दसैँको आश्वासन दिने अपराधी किराहरूलाई भन्ने कानुनगर गर्ने उद्देश्य कसैले नभएको होला। त्यसमा तपाईँहरू विभिन्न कानुनमा त्यसैले आफ्नो महसुस गर्न पाउनुहुन्न। दोस्रो कुरा सम्बन्धित नागरिकले सम्बन्धित व्यक्तिले पनि यथार्थ नबुझिकनमा त्यस्ताको घरेलुमा लागेर फर्काउमा लागेर भ्रमणमा लागेर हराइमा लागेर पछि पछि लाग्ने उहाँहरूका कुराहरू सुन्दै नलाग्नु होला। त्यसले कतिपय मानव जीवन गर्न खोज्दैछ कि जाति गर्न खोज्दैछ कि भन्ने खालको अहिले सरकार

Los hay que preguntar o mirar en café.

0: नमस्कार म सन्तोष सम्वाद श्रृङ्खला हाम्रो पादमा तपाईँलाई स्वागत छ। आज हामी हाम्रो पादको 320 खण्डमा छौ। पछिल्लो समय बाढी प्रभावित क्षेत्रमा रहेका बालबालिकाको सुरक्षा चुनौती बढ्दै गएको छ। घर परिवार आपतबाट छुटिएका बालबालिकालाई कसरी सुरक्षा प्रदान गर्ने, स्थानीय प्रहरी स्थानीय र सरकारवाला निकायको भूमिका के हुन्छ, हामीले नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेसँग कुराकानी गरेका छौँ।
1: तपाईँ चाहिँ बाढी प्रभावित क्षेत्रमा हुनुहुन्छ र त्यहाँ पनि अलपत्र भएको महिला बालबालिका यस नारी वा अन्य कोही व्यक्ति खाना पार्नुहुन्छ भेट्नुहुन्छ भने नजिकको प्रहरीकालयमा एकैसँग सुन्दरमा सय नम्बरमा कल गर्न सक्नुहुन्छ। सय नम्बरमा जहाँबाट फोन गऱ्यो भने त्यो सम्बन्धित जिल्ला प्रहरीकालयमा फोन जान्छ र त्यहाँ सम्भव हुन सकेन भने 104 पनि फोन गर्न सक्नुहुन्छ। उहाँ नेपाल सरकारले यो विगतमा आपतकालीन नम्बरहरू भनेर चाहिँ सूचना जारी गरेको छ, ती नम्बरहरू फोन गर्न सक्नुहुन्छ। तर

त्यसरी जानु पर्यो र जुन एउटा छोरी

अनिको भूमि निषेधन आगे त्यहाँ प्रहरी गर्ने हामीले हाम्रा अधिकारी रक्षकहरू सम्पर्क व्यक्तिहरू नम्बरहरू पनि हामीले अधिकारी सूचनाहरू प्रहार गरेका छौँ। हाम्रो के केन्द्र छ हाम्रो सामान्य केन्द्र त्यहाँबाट पनि हामीले चाहिँ हामीसँग हटाएर नम्बर हेर्ने अवस्थाहरू छ त्यहाँसम्म

नमस्कारलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र विजयलाई धन्यवाद। साझा खबरमा फेरि भेटौँला। अहिलेलाई मन्दिरको कार्यालय पनि बिदा हुन्छु। नमस्कार।

0: स्वस्थ दारिद्र स्वस्थ संघको अवस्था हो स्तनपानमा सत्सङ्ग प्रसङ्ग नियमित रूपमा आयोजन गर्छन् खानी सुधारी स्वस्थ दायी सुरक्षित परिवार
1: रेडियो पूर्वाधार कार्यक्रमद्वारा समेकित बजारी

Thank you.

0: सरकारी
1: आवेदन
0: पेश गर्नको लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फारम दिने अन्तिम

0: दैनिक सबै कुरामा हामीले स्वस्थ र ताजा तरकारी तथा फल फुलहरू एकै खाना हुन्छ।
1: विभिन्न आइटमका औषधि र व्यवसायिक तरकारी तथा मसलाहरू
0: तिमी
2: के भन्नु खोजेको हो त्यो भन्दा

0: समयको लागू पदार्थको एक पटकको प्रयोगले पनि गलत मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
1: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
0: तनाव पहिले कुरा पुरा गरौँ। समाधान लागू पदार्थ होइन,
1: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य बजाउँ।
2: रेडियो
3: नमस्कार, म अनुमन मैदान
4: Thank you.

situada, s'han de situar en aquest instant.

Thank you.